0: Lebanon, Turkey, UAE and Iran to move large amounts of money across jurisdictions, providing an avenue outside the formal financial system for Hezbollah to obtain foreign currency and evade sanctions. The redesignation is aimed at highlighting that Hezbollah operates on behalf of Iran's Islamic Revolutionary Guard Corps, IRGC, and it is not a standalone operation. This formally recognizes that Hezbollah's military operations, external security activities, and major financing networks function as an extension of IRGC, Iran's primary instrument for conducting terrorism beyond its borders. Somali pirates have hijacked two ships in 4 days, raising concerns that piracy is making a major comeback in waters off the Somalia and Yemen amid growing regional instability. The latest incidents include the seizure of the Cameroon-flagged MV LUTF off Somalia's Puntland coast and the hijacking of the Eritrean-flagged Cebu-1 tanker off Yemen. The LUTF was reportedly carrying Turkish weapons and equipment bound for a military training facility in Mogadishu. We have a report.
1: The LUTF's 10-member crew included 6 Indians, 1 Turkish national, 1 Georgian and 2 Serbian security guards. 8 pirates reportedly took the vessel towards the Nugal coast near Garmal in Puntland's Dangoroyo district. Somali officials said 6 ships are currently being held by the pirates, including the 2 seized this week, with more than 100 crew members being held hostage across those vessels. More than 17 piracy-related incidents were documented across Somali waters and the Gulf of Aden during the first 5 months of the year, including the hijacking of at least 3 commercial ships and 5 dhow boats. Experts say regional conflict, economic difficulties for fishermen and reduced maritime security are contributing to the resurgence. Somali piracy previously peaked around 2010, when hundreds of vessels were seized and shipping companies and insurers faced billions of dollars in losses. With Bimal Mohapatra's report, Jigyasa Pandey, Akashwani News, Delhi.
0: The India Meteorological Department, IMD, has issued an orange colour warning for very heavy rainfall over Madhya Pradesh for today. The IMD forecast heavy rainfall conditions over Uttarakhand, Western Uttar Pradesh, Himachal Pradesh, Jammu Kashmir, Odisha, Sub-Himalayan West Bengal and parts of Northeast India for the day. In Delhi, IMD has forecast a generally cloudy sky with a spell of light rainfall today. Several coastal areas of Kerala are likely to experience sea incursion due to high waves today. National Centre for Ocean Information Services has warned that waves measuring 1 to 1.5 metres are likely along the coast of Thiruvananthapuram, Kollam, Alappuzha, Ernakulam, Malappuram, Kozhikode, Kannur and Kasaragod until 11:30 a.m. today. In hockey, Indian women's team will take on the Netherlands in the first match of the second pool phase of FIH World Cup at Amstelveen today. The match will start at 9:30 p.m. Indian time. Earlier, India advanced to the second round after playing out a goalless draw against England in their final Pool D match yesterday. Both teams created opportunities but failed to find the back of the net, with India's defence holding firm throughout the contest. In badminton, Indian shuttlers will be in action today in the men's and women's doubles quarterfinal at the WBF World Championship 2026 in New Delhi. The men's doubles pair of Satvik Sairaj Ranki Reddy and Chirag Shetty will lock horns with third seeds Liang Wei Keng and Wang Chang of China. The duo defeated Junaidi Arif and Roy King Yap of Malaysia in the pre-quarterfinals 21-23, 21-19, 21-17 in a nail-biting encounter. In the women's doubles, the Indian pair of Tressa Jolly and Gayatri Gopichand will face fourth seeds Jia Yi Fan and Zhang Hu Hing of China. The pair defeated 7th seeds Ring Iwanaga and Kei Nakashiki of Japan in straight games 21-16, 21-12 in the pre-quarterfinals. Astronomers have discovered an unusually dense giant exoplanet orbiting a star far beyond our solar system that challenges current theories of how planets were formed. The planet, named GJ523b, is about 170 million years old. It is more than 2.5 times wider and the radius roughly 2.55 times that of Earth. But it has an extraordinary mass, about 23 times the mass of Earth. while remaining predominantly rocky. The planet has been informally dubbed as Mega Earth, a rare category of exceptionally massive and dense rocky worlds. And now, for a look at today's newspapers, it's over to Renu Kataria.
1: Thank you, Pramod. Amit Shah slams Congress Working Committee's decision on two stanza Vande Mataram, reports Indian Express. Shah targets Congress on Vande Mataram, headlines the Pioneer. Almost all newspapers carry the story of former MP Sajjan Kumar passing away at a city hospital. The Hindustan Times says 42 years after anti-Sikh riots, Sajjan Kumar dies serving life term. And finally, a story in the Tribune says that Gandhi's 688 handwritten notes to freedom fighter Anand Hingorani has fetched a record 16.2 crores in action. And with that, it's back to you, Pramod.
0: And now, before we end the bulletin, the headlines once again. Prime Minister Narendra Modi chairs third high-level meeting with secretaries to Government of India, urges to break silos and adopt long-term vision for country's future. Union Home Minister Amit Shah criticizes Congress Working Committee's decision to say...
2: Akashvani se pesh hai khabarnama. आदाब। खबरनामे के साथ मैं अर्जुमंद अली खान। पहले इस वक्त की खास खास खबरें। वजीर आजम नरेंद्र मोदी ने मरकजी सरकार के सेक्रेटरियों के साथ आला सतह की तीसरी मीटिंग की सदारत की। वजीर आजम ने बंदिशें और रुकावटें दूर करके मुल्क के मुस्तकबिल के लिए तवील मुद्दती नजरिया अख्तियार किए जाने पर जोर दिया। मरकजी वजीर दाखिला अमित शाह ने पूरा वंदे मातरम गाने की बजाय कौमी गीत के सिर्फ दो अंतरे गाने के कांग्रेस वर्किंग कमेटी के फैसले पर नुक्ताचीनी की है। भारत आज पुणे में ब्रिक्स मुल्कों के मवासलात महकमे के वजीरों की 12वीं मीटिंग की मेजबानी करेगा, जबकि ब्रिक्स के सेहत महकमे के वजीरों की मीटिंग जयपुर में होगी। इम्तिहानात के इनेकास से मुतालिक एजेंसी ने कहा है कि आंसर की चैलेंज का निज़ाम इस तरह बनाया गया है कि सभी तलबा को इससे यकसा फायदा हो। एजेंसी ने इसके महंगा होने पर तशवीश को मुस्तरद कर दिया है। अमरीका ने ईरान की हुकूमत के साथ हिजबुल्ला के राबतों का हवाला देते हुए मस्कूरा तंजीम पर नई पाबंदियां आयद की हैं। और हॉकी में आज एम्स्टलफेन में FIH वर्ल्ड कप के दूसरे पूल मरहले के पहले मैच में भारतीय खवातीन टीम का मुकाबला नीदरलैंड से होगा। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी ने कल अपनी रिहायशगाह पर मरकजी सरकार के सेक्रेटरियों के साथ आला सतह की तीसरी मीटिंग की सदारत की और मुख्तलिफ वजारतों और महकमों के मुस्तकबिल के इकदामात के एजेंडे पर तबादला ख्याल किया। इनमें बुनियादी ढांचा, कनेक्टिविटी, सिक्योरिटी, उमूर खारजा और गवर्नेंस शामिल हैं। मीटिंग के दौरान वजीर आजम ने सेक्रेटरियों से जोर देकर कहा कि वो इस बारे में तवील मुद्दती नुक्ता नजर के साथ गौर खोज करें कि मुल्क के मुस्तकबिल को किस तरह बेहतर बनाया जा सकता है। मजीद तफसील हमारे नामनिगार से।
3: डेटा के मौसर इस्तेमाल और बेहतर हमाहंगी पर जोर देते हुए जनाब मोदी ने कहा कि डेटा एक कौमी असासा और मुस्तकबिल का वसीला है। वजीर आजम ने मजीद कहा कि रुकावटें सिर्फ एक तंजीमी मसला नहीं है बल्कि ये सोच का भी मसला है। उन्होंने अहदेदारों पर जोर दिया कि वो अपने पन के जज्बे के साथ काम करें। अफसरान के दरमियान गैर रस्मी बातचीत और टीम स्प्रिट की तामीर की अहमियत को उजागर करते हुए जनाब मोदी ने पॉलिसी साजी में ताज़ा तरीन ख्याल लाने के लिए सरकारी शोबों, यूनिवर्सिटियों और नौजवानों के दरमियान ज़्यादा से ज़्यादा राबतों पर जोर दिया। उन्होंने मुल्क की दिफाई सनत को मजीद मजबूत बनाने और इसे आलमी सतह पर मजीद मुसाबिकती बनाने की ज़रूरत पर भी जोर दिया। COVID-19 वबा और मगरबी एशिया के बहरान के तजुर्बात की मिसालें देते हुए उन्होंने कहा कि इस तरह की हमाहंगी के तरीक़ेकार को हुकूमत के कामकाज के कल्चर का एक कुदरती हिस्सा बनना चाहिए। जनाब मोदी ने इंसानी मुदाखलत को यकीनी बनाते हुए मसनूई ज़हानत के मौसर इस्तेमाल और इंसानी महारत के साथ AI की सलाहियतों को जोड़ने के नए तरीक़े तलाश करने पर भी जोर दिया। वजीर आजम ने पेचीदा चैलेंजों से निपटने और तवील मुद्दती नुक्ते नज़र के साथ भारत के मुस्तकबिल को संवारने के लिए मुकम्मल हुकूमत के नुक्ते नज़र, बेहतर हमाहंगी, जदीद सोच और इज्तिमाई मिल्कियत की ज़रूरत का इआदा करते हुए अपनी बात ख़त्म की। मीटिंग के दौरान सेक्रेटरियों ने शोबा जाती तरजीहात, उभरते हुए चैलेंजों और अमल दरामद के मसाइल पर अपने तजुर्बात शेयर किए। کابینہ سیکریٹری، اہم وزارتوں اور محکموں کے سیکریٹریز اور وزیر اعظم کے دفتر کے سینئر حکام نے اس میٹنگ میں شرکت کی۔ سکلین کی رپورٹ کے ساتھ خبر نامے کے لیے میں فہیم احمد۔
2: مرکزی وزیر داخلہ امت شاہ نے پورا وندے ماترم گانے کی بجائے قومی گیت کے صرف دو انترے گانے کے کانگریس ورکنگ کمیٹی کے فیصلے پر نکتہ چینی کی ہے۔ میڈیا سے بات کرتے ہوئے جناب امت شاہ نے کہا کہ یہ فیصلہ پارلیمنٹ کی جانب سے مرتب کیے گئے قانون کی کھلی خلاف ورزی کے مترادف ہے اور یہ ملک مخالف ہے۔ جناب امت شاہ نے دعویٰ کیا کہ 1937 میں کانگریس نے خوشنودی حاصل کرنے کی خاطر وندے ماترم کو دو حصوں میں بانٹ دیا تھا۔ انہوں نے کہا کہ وندے ماترم کے 150 سال پورے ہونے کے موقع پر مرکزی سرکار نے اس تاریخی غلطی کی اصلاح کرتے ہوئے پورے قومی گیت کو قانونی اعتبار سے تسلیم شدہ حیثیت دی۔ جناب امت شاہ نے الزام لگائے کہ راہل گاندھی کی قیادت میں کانگریس پارٹی پھر سے ووٹ بینک سیاست کے لیے خوشنودی حاصل کرنے کے راستے پر چل رہی ہے۔
4: میں دیش کی جنتا کو اپیل کرنا چاہتا ہوں کہ ایک بار اس دیش نے غلطی کری تھی وندے ماترم کے دو ٹکڑے ہونے دینے کی، اور ایک غلطی کے گمبھیر پرینام ہم نے بھگتے ہیں۔ اب دیش کی جنتا ایک جھوٹ ہو اور کانگریس پارٹی کے اس فیصلے کے خلاف آواز بلند کرے کہ اب اس دیش میں ترشٹیکرن کی راجنیتی نہیں چلے گی۔
2: مرکزی وزیر داخلہ امت شاہ کل شام مغربی بنگال کے 3 روزہ دورے پر باگڈوگرا پہنچے۔ وزیر اعلی شبھندو ادھیکاری، دارجلنگ کے رکن پارلیمنٹ راجو بستا اور سیاحت کے وزیر شنکر گھوش اور دیگر نے باگڈوگرا ہوائی اڈے پر ان کا استقبال کیا۔ پیش ہے ایک رپورٹ۔
5: جناب امت شاہ آج سری گڑی میں کئی پروگراموں میں شرکت کریں گے۔ وہ سشستر سیما بل کے ہیڈ کوارٹر پر کئی پروجیکٹوں کا سنگ بنیاد رکھیں گے۔ جناب امت شاہ سلی گڑی کوریڈور میں، جسے عام طور پر چکن نیک کہا جاتا ہے، دو میٹنگوں میں بھی شریک ہوں گے۔ دوپہر میں وزیر داخلہ کواخالی گراؤنڈ پر بھارتیہ نیائے سنہتا پر ایک نمائش کا افتتاح کریں گے۔ ریاست کے وزیر اعلی شبھیندو ادھیکاری اور دیگر ریاستی وزراء ان کے ہمراہ ہوں گے۔ اس نمائش میں نئے فوجداری قانون کے بارے میں بیداری پیدا کرنے پر توجہ مرکوز کی جائے گی، اور یہ اس مہینے کی 26 تاریخ تک جاری رہے گی۔ شام میں جناب امت شاہ پارٹی لیڈروں اور ورکروں سے ملاقات کریں گے۔ پہاڑی علاقوں اور داخلی سیکیورٹی سے متعلق معاملات پر کل دو جائزہ میٹنگیں بھی ہوں گی۔ کولکاتہ سے سندیپن داس گپتا کی رپورٹ کے ساتھ خبر نامے کے لیے شمیم عرفان۔
2: بھارت آج پونے میں مواصلات کے وزراء کی 12ویں برکس میٹنگ کی میزبانی کرے گا۔ مواصلات کے مرکزی وزیر جیوتیرادتیہ سندھیا اس میٹنگ کی صدارت کریں گے۔ اس میں برکس رکن ممالک کے مواصلات کے وزراء اور سینئر نمائندے شرکت کریں گے، اور اطلاعاتی مواصلاتی ٹیکنالوجی، ڈیجیٹل تبدیلی، اختراع اور پائیدار ڈیجیٹل بنیادی ڈھانچے کو مستحکم کرنے پر تبادلہ خیال کریں گے۔ میٹنگ کا موضوع ہے ایک پائیدار مستقبل کے لیے اختراع، اشتراک اور تبدیلی۔ وہیں برکس کی صدارت میں، بھارت کی برکس کی صدارت میں 2026 کے تحت آج جے پور میں سیاحت کے وزراء کی برکس میٹنگ کا آغاز ہوگا۔ برکس رکن ممالک سے سیاحت کے وزراء اور سینئر عہدیداران اس 2 روزہ میٹنگ میں شرکت کریں گے، جس میں سیاحت کے شعبے میں اشتراک کو مستحکم کرنے پر توجہ مرکوز کی جائے گی۔ اس میٹنگ میں جن اہم معاملات پر تبادلہ خیال کیا جائے گا ان میں پائیدار و ذمہ دار سیاحت، ہنرمندی کے فروغ، بلا رکاوٹ سفر اور سیاحت میں ٹیکنالوجی اور آرٹیفیشل انٹیلیجنس کا استعمال شامل ہے۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ امتحانات کے انعقاد سے متعلق ایجنسی این ٹی اے نے کہا ہے کہ آنسر کی چیلنج کا نظام اس طرح بنایا گیا ہے کہ سبھی طلباء کو اس سے یکساں فائدہ ہو۔ ایجنسی نے اس کے مہنگا ہونے پر تشویش کو مسترد کر دیا ہے۔ این ٹی اے کا آنسر کی چیلنج ایک ایسا آن لائن عمل ہے جہاں جے ای ای مین اور نیٹ یا یو جی سی نیٹ جیسے امتحان میں بیٹھنے والے امیدوار عبوری آنسر کی میں غلطیوں پر اعتراضات داخل کر سکتے ہیں۔ ایک سوشل میڈیا پوسٹ پر این ٹی اے نے کہا کہ اگر ایک امیدوار بھی کسی سوال کو چیلنج کرتا ہے تو متعلقہ ماہرین اس چیلنج کو قبول کرتے ہیں، اور نظر ثانی شدہ آنسر کی کا اطلاق امتحان دینے والے ہر امیدوار پر ہوتا ہے۔ اس نے کہا کہ غیر سنجیدہ چیلنجوں کی حوصلہ شکنی کی خاطر جواب کو چیلنج کرنے کے لیے فیس لی جاتی ہے، اور چیلنج کے درست پائے جانے پر یہ فیس واپس کر دی جاتی ہے۔ این ٹی اے نے کہا کہ ایک سوال پر وصول کیے گئے 200 روپے کی فیس متعلقہ چیلنج کے درست ٹھہرائے جانے پر اس امیدوار کو واپس کر دی جاتی ہے۔ एजेंसी ने कहा कि हकीकी उम्मीदवारों से मुनाफा हासिल करने के लिए फीस नहीं ली जाती, बल्कि फिजूल के चैलेंजों की हौसला शिकनी के लिए यह फीस रखी गई है। उसने यह भी कहा कि किसी भी उम्मीदवार की